0: मन मान पुछ रे दिल गिर फिसले दिल गिर फिसले आईने के दामे खमले फजियाम यारा खुब देता फजियाम दोस्ता खुब देता सर बख्त अवले ले अमल मन मन मन मन मान पुछ रे
1: مان من کوچره امان من کوچره تو قولانا کم بره تو قولانا کم بره وقتی